सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमेरात है, सफर की 22 और अगस्त की 6 तारीख। ये रेडियो पाकिस्तान है। समरा यूसुफ से खबरें सुनिए। अहम खबरों का खुलासा। वजीर आजम ने खित्ते में अम के लिए मुखलिसाना कोशिशें जारी रखने के पाकिस्तान के अज़्म का इआदा किया है। नायब वजीर आजम ने अमान में अलकुद से मुतालिक वजारत इजलास से खिताब करते हुए फलस्तीनी अवाम के हक खुद इरादियत की जायज़ जिद्दोजहद के लिए पाकिस्तान की गैर मुतजलजल हिमायत की फिर से तौसीक की है। मनसूबा बंदी के वजीर ने गिलगित बल्तिस्तान में तरक्याती मनसूबों पर तेजी से अमल दरामद की हिदायत की है। सरमायाकारी बोर्ड के वजीर ने कहा है कि हुकूमत गैर मुल्की सरमायाकारों को सहूलतें फराहम करने के लिए पुरअज़्म है। पाकिस्तान ने अक्वामे मुत्तहिदा की सलामती काउंसिल में कहा है कि अफगानिस्तान में कई दहशतगर्द गिरोह बढ़ते हुए साजगार माहौल में परवान चढ़ रहे हैं। रात पोर्ट ऑफ स्पेन में पाकिस्तान ने दूसरे क्रिकेट टेस्ट मैच में वेस्टइंडीज को 8 विकेटों से हरा दिया। और अब खबरों की तफसील। पाकिस्तान और ईरान ने सरहदी तिजारत के फरोग के लिए सहूलियात बेहतर बनाने, सरहदी गुजरगाहों को 24 घंटे खुला रखने और कस्टम्स के तरीक़ाकार में हमाहंगी पैदा करने पर इत्तेफाक किया है। ये इत्तेफाक राय वज़ीर आज़म शहबाज शरीफ और ईरान के वज़ीर सनत कानकनी और तिजारत सैयद मोहम्मद अताबक की क़यादत में ईरानी वफ्द के दरमियान इस्लामाबाद में होने वाली मुलाकात में हुआ। शहबाज शरीफ ने इस बात का इआदा किया कि पाकिस्तान खित्ते में अमन के लिए अपनी मुखलिसाना कोशिशें जारी रखेगा। ईरानी वजीर ने खित्ते में अमन के फरोग के लिए पाकिस्तान की क़यादत और अवाम के मुखलिसाना सिफारती कोशिशों को सराहा। नायब वज़ीर आज़म इसहाक़ डार ने फ़लस्तीनी अवाम के हक़ खुद इरादियत की जायज़ जद्दोजहद के लिए पाकिस्तान की गैर मुतज़लज़ल हिमायत का इआदा किया है। उन्होंने अमान में अलकुद से मुतालिक वजारत इजलास से ख़िताब करते हुए इसराइल के गैर कानूनी कब्ज़े, इसराइली आबादकारों की बस्तियों की तौसी और अलकुद शरीफ की तारीखी और कानूनी हैसियत तब्दील करने की कोशिशों की मसम्मत की। इसहाक़ डार ने कहा कि पाकिस्तान मसले फ़लस्तीन के मुनसिफाना, देरपा और जामी दो रियासती हल के लिए उर्दन, अरब और इस्लामी शराकतदारों और आलमी बिरादरी के साथ मिलकर काम करने के लिए पुरअज़्म है। मनसूबाबंदी के वजीर एहसन इकबाल ने गिलगित बल्तिस्तान में मालियाती इस्लाहात से मुतालिक तजावीज़ तैयार करने और तरक्याती मनसूबों पर तेज़ी से अमल दरामद की हिदायत की है। उन्होंने ये हिदायत इस्लामाबाद में वजीर आज़म की जायजा कमेटी के इजलास की सदारत करते हुए दी। एहसन इकबाल ने गिलगित बल्तिस्तान और आज़ाद जम्मू कश्मीर के लिए NFC की बुनियाद पर मालियाती हिकमत अमली वज़ा करने की भी तौसीक की। सरमायाकारी बोर्ड के वजीर कैसर अहमद शेख ने कहा है कि हुकूमत गैर मुल्की सरमायाकारों को सहूलतें फराहम करने और मुश्तरका सरमायाकारी के मंसूबों के फरोग के लिए पुरअज़्म है। उन्होंने ये बात ईरान के एक कारोबारी वफ्द से इस्लामाबाद में मुलाकात के दौरान कही। इस मौके पर ईरानी सिफारतखाने के हुकाम भी मौजूद थे। मुलाकात में पाकिस्तान और ईरान के दरमियान दो तरफा तिजारत के फरोग और इक्तिसादी तआवुन को मज़ीद मजबूत बनाने पर तबादले ख्याल किया गया। पाकिस्तान और डेनमार्क ने तस्वीराती शोबे में तआवुन के प्रोग्राम के लिए मुफाहमत की एक याददाश्त पर दस्तखत किए हैं। मुफाहमती याददाश्त पर पावर डिवीजन के सेक्रेटरी डॉक्टर फखरे आलम इरफान और डेनमार्क के सफ़ीर माया डेरोस मॉर्टिनसन ने इस्लामाबाद में दस्तखत किए। इस मौके पर वजीर तवानाई सरदार अवैस अहमद खान लगारी भी मौजूद थे। तवानाई के शोबे में ये तआवुन दोनों ममालिक के दो तरफा ताल्लुकात को मज़ीद मुस्तहकम करने की जानिब एक अहम पेशरफ्त है। पाकिस्तान और स्पेन ने सकाफत, वर्से के तहफ़ और आसार कदीमा के शोबों में दो तरफ़ा तआवुन मज़ीद मुस्तहकम करने पर इत्तेफाक किया है। ये इत्तेफाक राय कौमी वर्सा सकाफत के वजीर औरंगज़ेब खान खिची और पाकिस्तान में स्पेन के सफ़ीर कार्लोस अरागोन गिल डी लासरना के दरमियान इस्लामाबाद में होने वाली मुलाकात में हुआ। स्पेन के सफ़ीर ने पाकिस्तान के भरपूर सकाफती और तारीखी वर्से को सराहा।
پاکستان اور عالمی بینک نے ڈیجیٹل ترقی کے منصوبوں میں تعاون کو مزید وسعت دینے کے عزم کا اعادہ کیا ہے۔ اس عزم کا اظہار انفارمیشن ٹیکنالوجی کے وزیر شہزاد فاطمہ خواجہ اور عالمی بینک کے نمائندے شہباز خان کے درمیان اسلام آباد میں ہونے والی ملاقات میں کیا گیا۔ فریقین نے ملک بھر میں ڈیجیٹلائزیشن کے فروغ کے لیے تعاون مزید مستحکم کرنے پر اتفاق کیا۔ گزشتہ ماہ پاکستان کے برآمدات میں جون کی نسبت 31% سے زائد اضافہ ہوا ہے۔ وزیر خزانہ کے مشیر خرم شہزاد نے ایکس پر اپنی پوسٹ میں کہا کہ گزشتہ ماہ کے دوران تجارتی خسارے میں 15% سے زائد کمی آئی، جو موجودہ مالی سال کے مستحکم آغاز کی علامت ہے۔ ریلوے کے وزیر محمد حنیف عباسی نے پاکستان ریلوے کی معطل کی گئی 2 ریل گاڑیاں بحال کرنے کا اعلان کیا ہے۔ انہوں نے ایک بیان میں کہا کہ مسافروں کی سہولت کے لیے بابو مسافر ٹرین اور سندل ایکسپریس رواں ماہ کے آخر میں دوبارہ چلائی جائیں گی۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ صومالیہ کے وزیر دفاع سفیر احمد مولم فقیح کی قیادت میں ایک اعلیٰ سطح کے دفاعی وفد نے اسلام آباد میں نیول ہیڈ کوارٹرز میں پاک بحریہ کے سربراہ ایڈمرل نوید اشرف اور ایئر ہیڈ کوارٹرز میں پاک فضائیہ کے سربراہ ایئر چیف مارشل ظہیر احمد بابر سدھو سے ملاقات کی۔ آئی ایس پی آر کے مطابق ملاقاتوں میں باہمی پیشہ ورانہ دلچسپی کے امور، خطے کی بحری سلامتی اور پاکستان اور صومالیہ کے درمیان دفاعی تعاون سے متعلق معاملات پر تبادلہ خیال کیا گیا۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ وزارت توانائی کی جانب سے جاری پریس ریلیز کے مطابق پیٹرول کی قیمت میں 4.45 روپے فی لیٹر اضافہ کیا گیا ہے، جس کے بعد اس کی نئی قیمت 333.01 روپے فی لیٹر ہو گئی ہے۔ ہائی اسپیڈ ڈیزل کی قیمت میں 2 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 383.86 روپے فی لیٹر ہو گئی ہے۔ پاکستان ٹیلی کمیونیکیشن اتھارٹی نے ٹک ٹاک کے اشتراک سے اسلام آباد میں کمیونٹی گائیڈ لائن سے متعلق ایک تربیتی ورکشاپ کا انعقاد کیا۔ ورکشاپ میں متعلقہ سرکاری اداروں، سول سوسائٹی اور ڈیجیٹل شعبے کے نمائندوں سمیت 100 سے زائد افراد نے شرکت کی۔ ورکشاپ کے ذریعے پاکستان ٹیلی کمیونیکیشن اتھارٹی، ٹک ٹاک اور دیگر متعلقہ فریقوں کو ڈیجیٹل ایکو سسٹم کو درپیش نئے چیلنجز پر تبادلہ خیال کا موقع میسر آیا۔ خیبر پختونخوا حکومت نے بی ایس کے طلباء اور گریجویٹس کے لیے 3 ماہ کا معاوضہ انٹرنشپ پروگرام شروع کرنے کا فیصلہ کیا ہے۔ پروگرام کے تحت انٹرنشپ کرنے والے ہر امیدوار کو ماہانہ 25,000 روپے وظیفہ دیا جائے گا۔ بلوچستان حکومت نے جیلوں کے نظام کو انسانی حقوق کے تقاضوں سے ہم آہنگ کرنے کے لیے بلوچستان میں جیلوں اور قیدیوں کی اصلاحی خدمات ایکٹ 2026 کے تحت ڈویژنل اور ضلعی انتظامیہ کو اختیارات دے دیے ہیں۔ اس حوالے سے چیف انسپکٹر جیل خانہ جات اور اسپیشل سیکرٹری داخلہ کی جانب سے نوٹیفیکیشن جاری کر دیا گیا ہے۔ اقوام متحدہ میں پاکستان کے مستقل مندوب عاصم افتخار احمد نے کہا ہے کہ افغانستان میں کئی دہشت گرد گروہ بڑھتے ہوئے سازگار ماحول میں پروان چڑھ رہے ہیں۔ انہوں نے اقوام متحدہ کی سلامتی کونسل کے اجلاس میں دہشت گردی کی کارروائیوں سے بین الاقوامی امن اور سلامتی کو لاحق خطرات کے موضوع پر بریفنگ دیتے ہوئے کہا کہ افغانستان میں ٹی ٹی پی، بی ایل اے اور اس کی مجید بریگیڈ، داعش، خراسان اور القاعدہ سے وابستہ گروہوں جیسے دہشت گرد تنظیموں کو محفوظ ٹھکانے حاصل ہیں۔ ایران نے کہا ہے کہ آپ نے حرمت سے بحری جہازوں کی آمد و رفت کے راستے کے حوالے سے عمان کے ساتھ ایک معاہدہ طے پا گیا ہے۔ ایرانی وزارت خارجہ کے ترجمان اسماعیل بقائی نے ایک بیان میں کہا کہ یہ معاہدہ حتمی مراحل میں ہے۔

0: बिस्मिल्लाहिर्रहमानिर्रहीम FM 101 रेडियो पाकिस्तान लाहौर के लाइव स्टूडियो से आपकी मेज़बान खदीजा मुराद हाजिरी खिदमत है। सामीने कराम, हम उम्मीद करते हैं कि आप खैर आफियत से होंगे और आज के दिन को खुशियों के साथ भरपूर तरीके से मनाने के लिए पुरउम्मीद होंगे। तो जनाब, दिन है आज जुमेरात का, तारीख है 6 अगस्त 2026 और स्टूडियो की घड़ी के मुताबिक वक्त हुआ चाहता है 12:05 का। इस लम्हे जनाब आगाज करते हैं एक खूबसूरत सी ट्रांसमिशन का, और जैसा कि मैंने आपको बताया कि आज तारीख है 6 अगस्त 2026 और अगस्त का महीना हमें याद दिलाता है कि ये महीना भरपूर है खुशियों से, आज़ादी से और ऐसे लम्हात से जो हमें ये बावर कराते हैं कि हम एक आज़ाद मुल्क में सांस ले रहे हैं। सबसे पहले एक छोटा सा शेर जो इस वक्त मेरे जहन में आ रहा है और मैं चाहती हूँ कि आप सबको सुनाऊँ, तो उसी से आज हम अपनी ट्रांसमिशन का आगाज करते हैं। वल्लाह के ये मुल्क के खुदा दाद रहेगा, वल्लाह के ये मुल्क के खुदा दाद रहेगा, आज़ाद था, आज़ाद है, आज़ाद रहेगा। इस दुआ के साथ प्रोग्राम का बाकायदा आगाज करते हैं कि अल्लाह ताला ने हमें आज़ादी की जो नेमत अता कर रखी है, अल्लाह ताला इस नेमत को हमारी ज़िंदगियों में इसी तरह से कायम व दायम रखे, हमारे मुल्क को सलामत रखे, हमारे मुल्क को दिन दुगनी और रात चुगनी तरक्की अता फरमाए और यहाँ तुलू होने वाला हर सूरज एक आज़ाद फ़ज़ा में तुलू हो। आमीन सुमा आमीन। लिस्नर्स, हम आपको बताते चलें कि FM 101 रेडियो पाकिस्तान लाहौर की ये रिवायत रही है कि 1 अगस्त से लेकर 14 अगस्त तक की नशरियात हम आज़ादी के नाम करते हैं और इस आज़ादी की कदर व कीमत का अंदाज़ा करते हुए, इसकी अहमियत का अंदाज़ा करते हुए आज फिर दोबारा हम यहाँ पर इकट्ठे हुए हैं और स्टूडियोज़ को रौनक बख्श रहे हैं अल्हम्दुलिल्लाह। आपको याद करवाती चलूं कि हमारी कल की ट्रांसमिशन नहायत भरपूर रही, जिसमें आप लोगों की तरफ से हमें बहुत अच्छा फीडबैक आया और हम बहुत खुश हुए और हमारी ये जो काविश थी आप लोगों के लिए एक बेहतरीन नशरियात का अहतमाम करने की, वो हमें महसूस हुआ कि हम उसमें काफ़ी हद तक कामयाब हुए हैं अल्लाह के फजल व करम से। तो उसी नशिस्त को आगे बढ़ाते हैं, उसी सिलसिले को आगे बढ़ाते हैं और आपको बताते हैं कि आज एक बार फिर हमारे साथ FM 101 रेडियो पाकिस्तान लाहौर में जो इंटर्नशिप का एक सिलसिला चल रहा है उसके बहुत सारे इंटर्नीज फिर दोबारा स्टूडियोज़ में मौजूद हैं और चमकते हुए चेहरे, मुस्कुराते हुए चेहरे इस वक्त मेरी नज़रों के सामने मौजूद हैं और ये एहसास दिला रहे हैं कि हमारे पाकिस्तान की यूथ नहायत टैलेंटेड, नहायत ज़हीन और नहायत मेहनती लोग हैं। आज एक बार फिर से हमारे इंटर्नीज़ को ये मौका मिलेगा कि वो आपके साथ गुफ्तगू करेंगे, जश्न आज़ादी की इस खसूसी नशरियात में अपना हिस्सा डालेंगे और देखेंगे कि आज ये बच्चे क्या क्या अपना कंटेंट हमारे लिए लेकर आए हैं, वो कौन सी बातें हैं जो ये आपके साथ करना चाहते हैं, आप इनके साथ ऐसी कौन सी बातें हैं जो करना चाहते हैं और इंशाल्लाह ये आज की जो हमारी नशिस्त होगी बहुत कामयाबी से आगे बढ़ेगी। तो मेरे सामने इस वक्त 5 इंटर्नीज पर मुश्तमिल एक ग्रुप बैठा है जिनका मैं तारुफ आपसे करवाती चलूँ। मेरे सामने इस वक्त फिजा डार हैं और उनके साथ हैं जीनत, जीनत के साथ हैं वासिफा मुकद्दस, ईमान खालिद और मुलातिफा। ये 5 बच्चियाँ इस वक्त मेरे सामने बैठी हैं, आज आपसे जश्न आज़ादी की तकरीबात के हवाले से गुफ्तगू करेंगी। तो मैं सबसे पहले बात करना चाहूँगी इस वक्त फिज़ा के साथ। अस्सलाम वालेकुम फिज़ा, कैसी हैं आप? अल्हम्दुलिल्लाह, मैं बिल्कुल ठीक हूँ। तो बताइए फिज़ा, के जश्न आज़ादी के हवाले से आप हमारे लिसनर्स को क्या बताना चाहती हैं और हमारा मुल्क पाकिस्तान जिसको अल्लाह ताला ने हर लिहाज से बेपनाह नेमतों के साथ नवाजा है, तो इनमें से आप किस पहलू के बारे में हमारे लिसनर्स को बताना चाहेंगी?
1: जो ट्रांसमिशन हमारी चल रही है हम एक हैं उसमें, मैं हमारा सेगमेंट है हम जिंदा कौम हैं और इस वक्त स्टूडियो में मेरे साथ मौजूद हैं वासिफा मुकद्दस, जीनत अशफाक, मुलातिफा सुल्तान और ईमान खालिद। तो जिस तरह से हमें पता है कि आज़ादी का महीना शुरू हो चुका है, हर तरफ तैयारियां हैं, सब हलाली परचमों की बहार है, तो हम बात कर रहे हैं हम जिंदा कौम हैं। تو اگر یہ بات ہو رہی ہے تو پاکستانیوں کی زندہ دلی پر بھی بات ہم کرنا چاہیں گے.
0: جی بہت اچھی فضا, آپ نے بہت زبردست یہ سلسلے کا ہمیں نام بتایا ہے کہ جناب ہماری, میں اپنے لسنرز کو ایک بار پھر سے بتاتی چلوں کہ ہماری خصوصی نشریات چل رہی ہے جشن آزادی کے حوالے سے, ہم ایک ہیں, اور اسی نشریات میں اسی شو کا ایک خصوصی سیگمنٹ جو ہمارے انٹرنیز نے آپ لوگوں کے لیے تیار کیا ہے, ہم زندہ قوم ہیں. تو اس سیگمنٹ کے ساتھ میں اپنے انٹرنیز کے حوالے یہ مائک کروں گی اور آپ سے ان کا گفتگو کا سلسلہ جاری رہے گا. آپ اس دوران ہمیں لائیو کال کے ذریعے پارٹیسپیٹ بھی کر سکتے ہیں. ہمیں کال کرنے کے لیے ہمارا یونیورسل نمبر نوٹ کر لیجیے, 042-111-000-101. اس کے علاوہ آپ ہمیں فیس بک پر بھی اپنے آرا, اپنے فیڈ بیک کا اظہار کر سکتے ہیں, اپنے میسیجز ہم تک پہنچا سکتے ہیں اور پروگرام میں شامل ہو سکتے ہیں. جی فضا, ہم زندہ قوم ہیں, کیا کہنا چاہیں گی؟
1: جی بالکل, بات ہو رہی ہے کہ ہم زندہ قوم ہیں, تو اس میں ہم بات کہہ رہے ہیں پاکستان کی, پاکستانیوں کی زندہ دلی اور ان کے مہمان نوازی پر. جس طرح سے آج کل سوشل میڈیا کا دور ہے اور اس کے ذریعے سے پاکستانیوں کی مہمان نوازی جو ہے وہ کھل کر پوری دنیا کے سامنے آئی ہے. بہت سے فورن ولاگرز ہیں, وزٹرز ہیں, سیاح ہیں جو پاکستان کو وزٹ کرتے ہیں, ناردرن ایریاز کو وزٹ کرتے ہیں, خوبصورتی پر بات کرتے ہیں, پاکستان کی مہمان نوازی پر بات کرتے ہیں, اور وہ بہت سے عام شہریوں سے ملتے ہیں اور ان کے تاثرات کیسے ہوتے ہیں. وہ بہت گرویدہ ہیں اپنے یوٹیوب چینلز پر, اپنے انسٹاگرام اکاؤنٹس پر, سٹوریز پر وہ اس طرح سے پاکستان کی تعریف کرتے ہیں تو بہت خوشی ہوتی ہے. تو میں بات کرنا چاہوں گی واسفہ سے. واسفہ, آپ اس پہ کیا کہتی ہیں؟
2: السلام علیکم فضا جی. تو اگر ہم پاکستان کی ہاسپٹیلٹی کے حوالے سے بات کریں تو بہت عرصہ جو ہے پاکستان کا یہ جو خوبصورت چہرہ ہے اس کو دنیا سے چھپایا گیا ہے. اس کے حوالے سے بات نہیں کی جاتی تھی, لیکن جب جوں جوں یہ سوشل میڈیا کا دور آتا جا رہا ہے تو بہت سے غیر ملکی سیاح ہیں جو پاکستان کا وزٹ کرتے ہیں, یہاں کے شمالی علاقہ جات میں جاتے ہیں, یا جو ہمارے ایسے دارالحکومت ہے یا صوبائی دارالحکومت ہے وہاں پہ لوگوں کے ساتھ انٹریکٹ کرتے ہیں, پھر وہ اس کی ویڈیوز سوشل میڈیا پہ پوسٹ کرتے ہیں. تو اس کے ذریعے دنیا کو یہ جاننے کا موقع ملتا ہے کہ پاکستان کے عوام جو ہیں وہ کتنے زندہ دل ہیں, وہ باہر سے آنے والے لوگوں کو کس خوش دلی سے ویلکم کرتے ہیں, ان کے ساتھ کیسا سلوک کرتے ہیں. اور مزے کی بات یہ ہے کہ آج کل ایک یہ ٹرینڈ چلا ہوا ہے سوشل میڈیا پہ کہ یوٹیوبرز جو ہیں وہ پاکستان اور انڈیا کا ایک ساتھ وزٹ کرتے ہیں, اور وہ باقاعدہ ویڈیوز ریکارڈ کرتے ہیں جس میں وہ بتاتے ہیں کہ جب وہ انڈیا گئے تو وہاں پہ لوگوں نے ان کے ساتھ کس طرح کا رویہ رواں رکھا, کیسا سلوک کیا, ان کی مہمان نوازی کیسی تھی, اور پھر وہ جب پاکستان آتے ہیں اس کے بعد یہاں کے لوگوں کی ہاسپٹیلٹی کے حوالے سے بات پیدہ ویڈیوز ریکارڈ کرتے ہیں جس میں وہ بتاتے ہیں کہ جب وہ انڈیا گئے تو وہاں پہ لوگوں نے ان کے ساتھ کس طرح کا رویہ رواں رکھا, کیسا سلوک کیا, ان کی مہمان نوازی کیسی تھی, اور پھر وہ جب پاکستان

0: خدا کرے کہ میری عرض پاک پہ اترے وہ فصل گل جسے اندیشہ زوال نہ ہو، یہاں جو پھول کھلے وہ کھلا رہے صدیوں، یہاں خزاں سے بھی گزرنے کی مجال نہ ہو۔ ویلکم بیک ناظرین، آزادی کی خصوصی ٹرانسمیشن میں ہم آپ کو خوش آمدید کہتے ہیں۔ ہمارے ساتھ فاطن ہیں، ہم ان سے جو گفتگو کا سلسلہ ہے اس کو جاری رکھتے ہیں۔ جی فاطن، کہیے گا کہ کیسے آپ آج کل آزادی کی جو ایک پورا مومنٹم ہے اس کو کیسے لے کے چل رہی ہیں اور کیسے منا رہی ہیں اس کو؟
1: جی تو میں آپ کو بتا رہی تھی کہ میں جو آج کل کرتی ہوں، ماما سے کہہ دیا مزے مزے دار کھانے میں، مزیدار جو چیز اس میں جو رات کے وقت کا میٹھا ہوتا ہے۔
0: ہاں یہ ایک ایونٹ کی طرح ہوتا ہے نا، یوم آزادی جس طرح کے عید کا ہوتا ہے کہ صبح اٹھیں اور پھر اٹھ کے جو ہے وہ سوئیاں بنائی ہیں، اس کو کھائیں، پھر عید پہ نماز پڑھنے جائیں۔ ہاں بہت مزے کا ایک سلسلہ ہوتا ہے۔ تو سیم اس طرح لگتا ہے کہ جو آزادی کا دن ہے، یوم آزادی ہے، اس روز بھی شاید ایسا جذبہ ہوتا ہے، مذہبی نہیں لیکن ملی جوش جذبہ ہوتا ہے ہمارے اندر جو ہے وہ کوٹ کوٹ کر بھرا ہوا ہے۔ تو اس کو ہم جو ہے وہ کھانوں کی شکل میں، کہتے ہیں نا کہ کھانا تو ایک بہانہ ہوتا ہے، تو ہم اس کو اس بہانے کی صورت میں جو ہے وہ لے کے جاتے ہیں اور پھر مناتے ہیں۔ پھر
1: بلکہ آج ابھی میں نے اپنے آبا و اجداد کی بات کی، وہ جب مل باندھ کے کھانا کھاتے ہیں آج بھی یہ چیز جاری ہے۔ اور مجھے بڑا مزہ آتا ہے جب میں اپنے چاچو، اپنے تائیوں کے ساتھ، اپنے کزنس کے ساتھ بیٹھ کے کھاؤں کھانا اور بات کریں ہم جشن آزادی کی، کہ یار اٹس سچ این امپورٹنٹ ڈے اینڈ سو مینی اسٹرگل، سو مینی اس کے اندر سیکریفائسز
0: ہیں، قربانیاں ہیں۔ بالکل،
1: اور بڑے اعزاز کی بات ہے کہ ہم اس ملک میں پیدا ہوئے، ہم مسلمان ہیں،
0: آزاد فضا میں سانس
1: لیں۔ بالکل بالکل۔
2: اچھا فاطن، آپ نے جیسے بتایا کہ آپ کا تعلق ایک آرمی فیملی سے ہے، لیکن مجھے آج معلوم ہوا کہ آپ وکالت پڑھ رہی ہیں، ماشاء اللہ سے وکیل بن رہی ہیں۔ تو ایک آرمی فیملی میں ایک وکالت کو لے کے کیا آپ نے سوچا تھا جانے کے لیے؟ میرے ذہن میں ایک سوال آیا جب مجھے معلوم ہوا کہ آپ وکالت پڑھ رہی ہیں۔
0: ہاں یہ وہ کہہ رہی ہیں کہ کھلا تضاد ہے نا، کہ ایک طرف جو ہے وہ فوجی خاندان ہے آپ کا اور ساتھ میں آپ وکالت پڑھ رہی ہیں، تو وراثت کو کیوں نہیں آپ نے جو ہے وہ برقرار رکھا تاکہ آپ بھی فوج میں جاتی، اور یہ وکالت کا جذبہ جو ہے وہ آپ کے اندر کیسے جو ہے وہ آیا؟
1: بہت شکریہ عائشہ، اینڈ آرمی کی چھوٹی سی ریکوائرمنٹ ہوتی ہے کہ آپ کو اپنا بیچلرز کمپلیٹ کرنا ہوتا ہے۔
2: اوکے، گاٹ یور پوائنٹ۔
1: یا تو اگر میرے پاس موقع آتا ہے، جیسے ہمارے جوانوں کے پاس موقع ہوتا ہے کہ وہ اپنا ایف اے ایف ایس سی کمپلیٹ کرتے ہیں، تو وہ فوراً اپلائی کر سکتے ہیں پی ایم اے میں، ان کا جو کورس ہوتا ہے ہمارے لیے لڑکیوں کے لیے تھوڑا سا ڈیفیکلٹ ہے، تو ہمیں وہ پورا بیچلرز کا پارٹ کمپلیٹ کرنا ہوتا ہے، 16 ایئرس کی ایجوکیشن ہوتی ہے جو کہ ہمیں دیکھنی پڑتی ہے۔
0: ہاں بلا شبہ وکالت بھی برا جو ہے وہ نہیں ہے، ڈپارٹمنٹ اس کی طرف
1: وکالت
0: کرنا چاہیے۔ اس کے بعد جو ہے وہ ہم آپ کی طرف بڑھیں گے۔ عائشہ یہ بتائیے گا کہ آپ یوم آزادی کو کیسے مناتی ہیں اور کتنا جوش و جذبہ آپ کے اندر جو ہے وہ بھرا ہوا ہے ملک کے حوالے سے، یوم آزادی کے حوالے سے، اس کو آپ کیسے مناتی ہیں؟
2: اچھا مجھے ایسا لگتا ہے کہ جو ہماری بچپن میں یوم آزادی منائی جاتی تھی اور آج کے زمانے میں جو یوم آزادی منائی جاتی ہے نا، اس میں بہت زیادہ فرق ہے،
0: بہت زیادہ،
2: بہت زیادہ۔ ہم جب چھوٹے تھے تو ہمارے زمانے میں اتنا انٹرنیٹ عام نہیں تھا، اسمارٹ فونس نہیں ہوا کرتے تھے، تو ہماری چھوٹی چھوٹی سی سیلیبریشنس ہوتی تھیں، جھنڈیاں لانا، والد صاحب کے ساتھ باہر جانا، جھنڈیاں لے کر آنا، اور وہ آٹے سے لئی بنا کے ہم جو رسیاں لگا کے پورے گھر کو سجایا کرتے تھے، وہ ایک بہت خوبصورت یاد ہے۔ اس کے علاوہ ہمیں مجھے یاد پڑتا ہے کہ ہم جب چھوٹے ہوا کرتے تھے تو ہمارے اسکولس کے اندر ایک 14 اگست کو ریلیٹڈ لے کے کافی پروگرامس ملتے تھے، بالکل
1: پورے پورے شوز ہوتے ہیں،
2: اور بلی نغموں کی تیاری کرنا، وہ ایک بہت خوبصورت سی یاد ہے۔ آج کی اگر ہم جنریشن کی بات کریں، جو ہماری جین الفا آگے آ رہی ہے، ہم جنریشن جی سے تعلق رکھتے ہیں، تو آج کل تو یہ ہے بچوں کو موسٹلی سوشل میڈیا کا ٹرینڈ ہے، سوشل میڈیا پوسٹ کے بغیر جی ان کی انڈیپینڈنس کمپلیٹ نہیں ہوتی،
0: ٹرینڈز کو فالو کیا بغیر،
2: ٹرینڈز کو فالو کیا جاتا ہے کہ اٹھتے ہی آپ نے جی ہیپی انڈیپینڈنس ڈے، جشن آزادی مبارک،
1: آج کل انسٹاگرام پہ اوپر آ کے الحمدللہ لکھا آتا ہے اس پہ۔
2: آج کی جین زی کا جو طریقہ ہے نا، وہ ہم سے کافی زیادہ مختلف ہے، ان کا جذبہ، ان کا ولولہ الگ ہے، ہمارا جذبہ، ہمارا ولولہ بالکل الگ تھا۔ باقی اسلام نے جس طرح سے ہمارے سیگمنٹ کا آغاز کیا شعر پڑھ کے، میں آپ سے پوچھنا چاہوں گی کیسے کر لیتے ہیں آپ؟
0: یہ بہت زبردست اور خوبصورت طریقہ ہے، یہ میں نے، ہمارے ساتھ موجود بھی ہیں اسٹوڈیو میں، ہمارے لیے باعث مسرت ہے بلکہ باعث افتخار ہے اور باعث فخر بھی ہے کہ آج ضیاء انجم صاحب ہمارے سامنے، بالکل ہماری نظروں کے سامنے بیٹھے ہوئے ہیں اور ہمیں سن رہے ہیں بڑے غور و خوض کے ساتھ۔ तो मैंने इन्हीं से सीखा, मैं इनको सुनता हूँ और ये जो इनका शेर है बड़ा खूबसूरत और जिस अंदाज के साथ, जिस तसलसल के साथ, जिस आगाज़ के साथ ये पढ़ते हैं अपने प्रोग्राम के आगाज़ में, तो मुझे तो ये बड़ा पसंद आया। पहले मैं ढूंढता रहा इसको इंटरनेट के ऊपर, लेकिन वो शायद मेरा तरीका कुछ ऐसा था कि मुझे वो मिला नहीं। तो मैंने इनसे पूछा कि वो ये आप कहाँ से ये जो है वो
1: इस्लाम ढूंढना है एंड देन उसको बोलने गलत चीज़ है, लेकिन आपके अंदर की सलाहियत है।
0: बिल्कुल बिल्कुल। लेकिन जो मैंने उनकी नकल करने की कोशिश की, वो मैं उस तरह से कर नहीं सका क्योंकि उनका अपना एक अंदाज है, एक खूबसूरत अंदाज है, तो कॉपी करने की कोशिश करता हूँ, बस सुनता हूँ। बढ़ते हैं हम हमारे जो है वो अगले मेहमान की तरफ। अली अस्सलाम वालेकुम, ये बताइएगा कि आप जिस तरह से आयशा ने और फातिन ने जिक्र किया गुफ्तगू के अंदर हिस्सा लिया कि जो यौम आज़ादी है उसको बड़े खूबसूरत तरीके से मनाते हैं, ट्रेंड्स को भी फॉलो करते हैं, फिर अपने जो बड़े हैं उनके वालिदैन हैं या जो दादा दादी हैं और उनके साथ जो उनके दौर में जिस तरह से मनाते थे उसको भी देखा, फिर आहिस्ता आहिस्ता सोशल मीडिया का ज़माना वो देख रहे हैं, उसके अंदर वो जो है वो बढ़ रहे हैं आगे की तरफ। तो ये मतलब कि दोनों तरफ जो हैं वो हमारी साइड्स हैं, उस दोनों की तरफ लेके हम हमारा यौम आज़ादी एक लम्हा आता है उसको मनाते। तो आप ये बताइए हमारे सामईन को कि कैसे यौम आज़ादी मनाते हैं और किस तरीके से मनाते हैं और क्या करते हैं।
3: पहले तो मैं पाकिस्तान के गोशे गोशे में जहाँ भी मेरी आवाज़ सुनी जा रही है उन सबको एडवांस में जश्न आज़ादी मुबारक हो। और इस्लाम भाई, मैं आज ना परचम को देख रहा था तो मैंने ये महसूस किया कि सिर्फ रंग नहीं है इसके अंदर, इसके अंदर हजारों शहीदों का लहू शामिल है, लाखों माओं की दुआएं भी हैं, करोड़ों पाकिस्तानियों की उम्मीद इस रंग, इस परचम के अंदर नजर आती है। मैं एक शेर अपने सामीन की नजर करता हूं कि मिट्टी की मोहब्बत में हम अशुफ्ता सरों ने, मिट्टी की मोहब्बत में हम अशुफ्ता सरों ने वो कर्ज उतारे हैं कि वाजिब भी रही थे, वो कर्ज उतारे हैं कि वाजिब भी रही थे, वो वाजिब।
2: और परचम की बात हो रही है ना, हम अगर गौर करें हमारे परचम में सब्ज और सफेद रंग शामिल है। अगर सब्ज मुसलमानों की नुमाइंदगी करता है तो फिर जो हमारा सफ़ेद रंग है वो हमारी अकलियतों की
1: बिल्कुल करता
2: है। और हम अपनी अकलियतों को इस चीज़ में नहीं भूल सकते क्योंकि हम सब एक हैं, जैसे हमारी ट्रांसमिशन का नाम है हम सब एक हैं,
0: इस परचम के साए
2: तले, परचम के साए तले हम सब एक हैं। अकलियतों का हमारे मुल्क में बहुत बड़ा किरदार है और उनको एक समझना हमारे लिए बहुत ज़्यादा ज़रूरी है।
0: हाँ बिल्कुल, जिस तरह हमारे फ्लैग के अंदर, हमारे झंडे के अंदर जिस तरह से हमारा जो है वो एक पार्ट है कि मुसलमानों का, उसके अंदर सेम उसी के साथ अकलियतों का भी उस तवाज़ुन से उसका हिस्सा जो है वो मरकूज़ है। तो हम कह सकते हैं कि जो पाकिस्तान है, पाकिस्तानी कौम है, आवाम है, वो एक परचम के साए तले, एक झंडे के विजन के नीचे हम सारे एक हैं। और जितना किरदार पाकिस्तान की जो तहरीक है, पूरी तहरीक पाकिस्तान है, उसके अंदर मुसलमानों का है, मुस्लिम लीग का है, उसी के साथ साथ जो अकलियतें हैं उन्होंने भी भरपूर तरीके से इसके अंदर हिस्सा लिया। और मैं अगर ये कहूँ, और बल्कि ये कहने में मैं हक बजानी हूँ कि अकलियतों का जो किरदार है वो अमर है हमारी तहरीक पाकिस्तान। और मैं ये अगर ये कहूं कि अकलियतों के हिस्सा लिए बगैर पाकिस्तान नहीं बन सकता था तो शायद मैं गलत नहीं हूंगा। तो अकलियतों का बड़ा खूबसूरत किरदार है और हमें इसको उजागर करना चाहिए। कायदे आज़म ने भी कहा था कि आप अपने मंदिरों में जाएं, अपनी मस्जिदों में जाएं, अपने गिरजाघरों में जाएं तो आप आज़ाद हैं। जी इस वक्त फातिमा, मैं आपको काटूंगा, इस वक्त हमारी कॉल आ रही है, लाइव कॉलर हमारे साथ हैं, हम उनसे बात करेंगे और जानेंगे। जी अस्सलाम वालेकुम। आवाज आ रही है? हेलो अस्सलाम वालेकुम, कौन साहब और कहां से बात कर रहे हैं?
4: जी जी,
0: कौन है और कहां से बात कर रहे हैं? जी जी, हेलो सर, आपकी आवाज कट रही है। हेलो अस्सलाम वालेकुम।
4: वालेकुम सलाम, क्या हाल है भाई? ठीक ठाक है जी आप?
0: जी जी, वालेकुम सलाम, बहुत खुश हैं अल्हम्दुलिल्लाह, आप सुनाए।
4: हाँ जी, आपकी दुआएं तो हम आपका प्रोग्राम सुन के ना खुश हो रहे हैं।
0: सर बहुत शुक्रिया, बहुत शुक्रिया। मुझे ऐसा भी लग रहा है कि रिवायती कॉलर जो है वो हमारे साथ मौजूद हैं। जी सर
4: जी, मैं क्या जी, बहुत अच्छी महसूस हो रहा है, बहुत अच्छा प्रोग्राम है माशाल्लाह आपका, बहुत अच्छी बातें हो रही है। तो मेरा नाम जो है ना, मेरा नाम है मोहम्मद शहजाद।
0: सही सही सर, बहुत शुक्रिया आपका, आपकी कॉल करने का, हमें बहुत जो है वो अच्छा लग रहा है आपको अपने प्रोग्राम में शामिल करते हुए। जी आप ये बताइएगा कि आजादी के हवाले से आपका क्या जोश जज्बा होता है और क्या जोश खरोश होता है, और आप इस आजादी के दिन को कैसे मनाते हैं, क्या मसरूफियात होती हैं आपकी?
4: आजादी का दिन तो हम तो यकीन माने हम तो जैसे ईद नहीं होती ऐसे मनाते हैं।
0: बिल्कुल बिल्कुल बिल्कुल। और इस दिन क्या बनाते हैं आप लोग कुछ स्पेशल?
4: तो हम मीठे बनाते हैं, सेवियां जो होती है ना वो मीठा जरूर बनाते हैं, और आज भी खा रहे हैं, इस वक्त भी खा रहे हैं।
0: जबरदस्त जबरदस्त, ये तो बहुत अच्छी बात है। इसके अलावा और किस तरह से मनाते हैं, कुछ झंडे कुछ झंडियां कोई अपने घर को सजाते हैं, कोई लाइट्स वगैरह कुछ कुछ चरागा कुछ करते हैं?
4: बिल्कुल, झोटिया झोटिया जो झंडियां होती हैं वो बच्चे लगे हुए हैं, अभी से शुरू हो गए हैं, वो लगा रहे हैं
0: जी,
4: घर को सजा रहे हैं, वो बहुत शौक करते हैं, हम भी छोटे छोटे करते थे। तो माशाल्लाह ये जो झंडियां है, जो झंडे है ना, ये हमारा हमारा कौमी मतलब परचम है।
0: बिल्कुल, ये हमारा कौमी जोश जज्बा है और हमें जरूर इसके ऊपर जो है वो हिस्सा लेना चाहिए। आजादी का दिन है जो उसको पूरे जज्बे के साथ मनाना चाहिए।
4: आपको एक बात बताऊं, जो मेरे परदादा थे ना, दादा के जो अबू थे उनका नाम झंडा था
0: जी,
4: ये मेरे परदादा था उनका नाम झंडा था जी, हम इसलिए झंडे की बहुत इज्जत करते हैं, बहुत लाभ।
0: सही सही,
4: मेरे परदादा थे ना, दादा के जो अबू थे उनका नाम झंडा था
0: जी,
4: ये मेरे परदादा था उनका नाम झंडा था जी, हम इसलिए